0: جی تو لسنرز، جیسا کہ ابھی ہم نے مزیدار اور لذیذ کھانوں کی تو بات کی ہے، لیکن اب باری آتی ہے اس چیز کی، اس ٹاپک کے اوپر بات کرنے کی جو کہ ایک اصلی ڈیوا کی پہچان ہے۔ ایک اصلی ڈیوا ہمیشہ وہی ہوتی ہے جو اپنے کھانے کے ساتھ ساتھ اپنی سیلف کیئر کا بھی پورا خیال رکھتی ہے۔ کہا جاتا ہے کہ بیوٹی از ناٹ اباؤٹ ہیونگ اے فلالیس فیس، اٹس آل اباؤٹ ہیونگ اے فلالیس ہارٹ اینڈ اے فریش مائنڈ۔ سو کوشش کریے کہ آپ اپنے فیس کے ساتھ ساتھ اپنے مائنڈ کو، اپنے ہارٹ کو، ان دونوں چیزوں کو بھی فریش رکھیں، انرجیٹک رکھیں، کیونکہ کہا جاتا ہے کہ پیپل فیل سیٹسفائی وین دے فیل انٹرنلی سیٹسفائڈ۔ تو سیٹسفائی ہونے کے لیے، فریش دکھنے کے لیے، فریش ہونے کے لیے دا موسٹ امپورٹنٹ تھنگ از کہ آپ نیچرلی گلو کریں، آپ اندر سے سکون میں ہوں، آپ کا مائنڈ سیٹ سافٹ ہو، ریلیکس ہو۔ اکثر بعض اوقات کیا ہوتا ہے، آپ سبھی بھی اس چیز کو ریلیٹ کرتے ہو گے کہ ہماری لائف میں سڈنلی بہت زیادہ اسٹریس آ جاتا ہے، بہت زیادہ انزائٹی، ٹینشنس، ایک ساتھ جب بہت سے کام پینڈنگس پڑ جاتے ہیں تو ہم بہت زیادہ اسٹریس لیتے ہیں، اور اسی اسٹریس کے چلتے چلتے ہمارا جو اسکن کلر ہے وہ بہت زیادہ ڈل ہو جاتا ہے۔ آپ نے یہ چیز دیکھی ہوگی، یا پھر جب کبھی آپ اچانک سے بہت زیادہ بیمار ہو جاؤ تو آٹومیٹکلی آپ کا جو اسکن کلر ہوتا ہے وہ ڈل ہو جاتا ہے۔ اٹس بیکاز کہ آپ جو نہیں ہے مینٹلی طور پر اندر سے جو نہیں ہے آپ بہت زیادہ ڈسٹرب ہوتے ہو، جس کا اثر آپ کے فیس پر پڑتا ہے، آپ کی اسکن پہ پڑتا ہے۔ سو کوشش کریے کہ بی پازیٹیو اینڈ جسٹ فوکس آن یور سیلف، اور بی لائک اے دیوا جو کہ اندر سے بھی اور باہر سے بھی دونوں جہاں سے گلو کرتی ہیں۔ تو لسنرز، آج بھی آپ سبھی کے لیے لائی ہوں آج کی فرائیڈے سیکرٹ ریچول ریمیڈیز، یعنی کہ ایسی بیوٹی ٹپس جو آپ کے موڈ کو اور آپ کے چہرے کو دونوں کو انسٹنٹلی فریش لک دے گی اور آپ کو گلوئنگ بنائے گی بنا کسی سائڈ افیکٹ کے، کیونکہ ٹوٹلی آرگینک چیزیں جو ہوتی ہیں ان کی بیسٹ تھنگ یہ ہوتی ہے کہ یہ آپ کو بہت زیادہ نیچرل گلو دیتی ہیں، کیونکہ ان میں وٹامنس ہوتے ہیں، اس میں بہت سارے کیلشیمس ہوتے ہیں، زنک آکسائڈ ہوتا ہے، اور اس کے علاوہ بہت سارے ایسے انگریڈینٹس ہوتے ہیں جو کہ نیچرلی اسکن کے اندر جا کے اسکن کو ہیل کرتے ہیں۔ سو گریب یور نوٹ بک اینڈ لسن ویری کلوزلی۔ سو آج کی جو فرسٹ ہماری بیوٹی ٹپ ہے، یعنی کہ بیوٹی ریمیڈی ہے، وہ ہے کیوکمبر منٹ اسکن کولر۔ اکثر کیا ہوتا ہے گرمیوں میں ہم کیا کرتے ہیں، کچن میں بہت سارا کام کاج کرتے ہیں تو ہماری جو اسکن ہے وہ فلش اور آئلی سی ہو جاتی ہے۔ آپ سبھی نے بھی یہ چیز نوٹ کی ہوگی کہ جو آئلی اسکن والے ہیں ان کا تو یہ کامن پرابلم ہے تھرو آؤٹ دا ہول سیزن، گرمیاں ہوں، سردیاں ہوں، یا ہو پھر کوئی اور موسم۔ لیکن جو ڈرائی اسکن کے لوگ ہوتے ہیں انہیں بھی یہ ایک چیز فیس کرنی پڑتی ہے کہ جب گرمیاں ہوتی ہیں تو کچن میں بہت سارا کام کرنے کی وجہ سے چہرے پہ بہت زیادہ ایکسٹرا آئل دکھنے لگتا ہے، اسکن بالکل بھی فریش نہیں دکھتی اور بہت زیادہ ڈل ڈل ہو جاتی ہے۔ سو اس کے لیے آپ نے کیا کرنا ہے، آپ نے لے لینا ہے کیوکمبر، اس کا یعنی کہ کھیرے کا رس آپ نے اچھی طرح سے نکال کر، اور اس رس کو ساتھ ہی ساتھ آپ نے روز واٹر، اور ساتھ ہی ساتھ آپ نے کیا لے لینے ہیں، 2 سے 3 عدد منٹ، منٹ کے جو پیٹلز ہیں ان کو لے کے آپ نے اچھے سے کرش کر کے مکس کر لینا ہے۔ اب اسے ایک اسپرے بوٹل کے اندر ڈال کر فریزر میں رکھ دینا ہے۔ اب آپ نے اس کو یوز کس طرح سے کرنا ہے، جب بھی آپ کچن سے فری ہوں، یا نماز کے بعد، یا پھر آپ فریش ہوں اور اپنے فیس اچھی طرح سے کلین کر لیا ہو، تو آپ نے کیا کرنا ہے، اپنے چہرے پر اس کا ایک اسپرے کر دینا ہے۔ It instantly lower your skin temperature and brings you a natural pinkish glow. So, یہ کیا کرے گا کہ آپ کی جو اسکن ہے اس کی ٹیمپریچر کو نارمل کرنے میں آپ کو ہیلپ آؤٹ کرے گا، اور ساتھ ہی ساتھ آپ کی اسکن پہ ایک نکھار لے کر آئے گا، ایک گلو لے کر آئے گا، اور جو اتنا بھی ایکسٹرا ایکسیسو آئل ہے اس کو ریمو کر دے گا۔ یہ دنیا کا سب سے سستا اور بیسٹ نیچرل انگریڈینٹ ہے فار یور اسکن۔ کیوکمبر میں ایسے وٹامنس پائے جاتے ہیں، ایسے آکسائڈس پائے جاتے ہیں جو نہ صرف آپ کے فیس کو، ایون کہ آپ کے ڈارک نکلس کو۔ اس کے بعد بعض اوقات ایسا ہوتا ہے کہ ہم دھوپ میں جاتے ہیں، ہماری اسکن بہت زیادہ ڈل ہو جاتی ہے، اس ایک چیز کو، ڈارک سرکلس کو، اور بھی بہت سے ایسے اسکن کے پرابلمس ہیں جن کو کیوکمبر کی مدد سے سالو کیا جا سکتا ہے۔ تو یہ تھی ہماری آج کی پہلی آرگینک بیوٹی ٹپ۔ چلیے بڑھتے ہیں اگلی بیوٹی ٹپ کی جانب۔ ویسے بھی لسنر، جہاں بات کی جاتی ہے خوبصورتی کی تو وہیں سے مجھے ایک छोटी सी एक खूबसूरत सी कहानी याद आ गई, तो मैंने सोचा कि क्यों ना आज के इस दिन में हम सभी के लिए एक सबक आमोज कहानी सुनाई जाए। तो एक मरतबा एक बहुत ही अमीर और एक बहुत ही हसीन लड़की एक बहुत बड़े दरवेश के पास गई। अच्छा, वो लड़की बहुत महंगा लिबास पहनती थी, बहुत ही ज़्यादा बेहतरीन मेकअप यूज़ करती थी, और जैसा कि चूँकि वो बहुत ज़्यादा अमीर थी तो आप रिलेट कर सकते हैं कि रिच पीपल्स की क्या ट्रेडिशन होते हैं, क्या चीज़ें वो फॉलो करते हैं, तो लगभग वो कुछ इसी तरह की थी। लेकिन उसके चेहरे पर ना एक अजीब सी उदासी थी, एक अजीब सी ना बेरोनगी थी। तो उन्होंने जो दरवेश थे उन्होंने कहा, जैसे कि उन हजरत ने कहा कि दुनिया का सबसे महंगा मेकअप तुम लगाती हो फिर भी तुम इतनी उदास हो, तुम्हारे चेहरे पे वो रौनक नहीं है, कोई खुशी नज़र नहीं आ रही और वो सुकून नहीं नज़र आ रहा जो होना चाहिए। इस पर उस लड़की का कहना ये था कि मैं चाहती हूँ कि मेरे चेहरे पर भी वो सुकून दिखे, तो मैं क्या करूँ। दरवेश ने मुस्करा के एक पुराना मिट्टी का धागा उठाया और आईना निकाला और उसे साफ किया। फिर उन्होंने बोला, बेटी तुम चेहरे को तो दुनिया का सबसे बेहतरीन रंगों से संवार रही हो, लेकिन जो तुम्हारी सोल है उसे तुम बिल्कुल भी नहीं संवारी, यानी कि तुम अपनी सोल पे कोई काम नहीं कर रही, तुम्हारे अंदर हसद है, गुस्सा है, नाशुक्री है, इसके साथ साथ तुम अपनी लाइफ को दूसरों से कंपेयर करती हो। जब तक तुम अंदर का आईना साफ नहीं करोगी बाहर का कोई भी रंग तुम पर नहीं जच सकता। तो लिसनर्स, इस कहानी से हमें क्या चीज़ सीखने को मिलती है कि जो ब्यूटी होती है वो कम्स विद द हार्ट, नॉट कम्स विद योर फेस। फेस को प्रिटी बनाना, फेस को ग्लोइंग बनाना, इट्स ओके, इट्स रियली नेसेसरी, क्योंकि जैसा कि आजकल के इस दौर में एक ट्रू दीवा वही होती है जो सेल्फ केयर करती है, स्किन केयर करती है। लेकिन यहाँ पर जो इम्पोर्टेंट फैक्ट है, इम्पोर्टेंट बात है जिसे हमें, मुझे, आपको, हम सभी को समझने की ज़रूरत है, वो कुछ ये है कि आपको क्या करना चाहिए कि अपने चेहरे पर ध्यान देने के बजाय अपनी सोल पर ध्यान देना चाहिए, अपने पर्सनैलिटी पर ध्यान देना चाहिए, अपने किरदार पर ध्यान देना चाहिए। जब आप अंदर से ही नेचुरल तौर पर ग्लो करोगे, आप एक अच्छे इंसान बनकर उभरोगे, दूसरों के साथ अच्छे रिलेशंस बनाओगे, हमेशा पॉजिटिव रहोगे, नेगेटिविटी को, नेगेटिव चीज़ों को, नेगेटिव थॉट्स को माइंड से निकालोगे, तभी आप बाहर से भी ग्लो करोगे। सो, इस कहानी से हमें यही चीज़ सीखने को मिलती है कि सबसे पहले अंदरूनी तौर पर ग्लो करो, फिर बैरूनी तौर पर ग्लो करो। अच्छा, आप बहुत से लोग सोच रहे होंगे कि अंदर से किस तरह से ग्लो करना है। सो, काइंडनेस इज द बेस्ट इंग्रेडिएंट फॉर योर इनर ग्लो। सो, कोशिश करें कि बी काइंड टू योर सेल्फ एंड बी काइंड टू द अदर पीपल्स दैट एग्जिस्ट इन योर लाइफ। जैसा कि आज फ्राइडे है, चलिए एक अहद करते हैं, एक वादा करते हैं कि आज हम अपने साथ साथ अपने आसपास के उन सभी लोगों का ख्याल रखेंगे, उनको ऑब्जर्व करेंगे जिनकी लाइफ हमसे कनेक्टेड है और मे बी उन्हें हमारे एहसास की, हमारे प्यार की, हमारी मदद की ज़रूरत हो। जी, तो लेडीज जल्दी से अभी उठाइए फोन 01157100971, इस नंबर पे जाकर मुझे मैसेज करके बताइए कि आपको ये कहानी कैसी लगी और आपको इसमें से क्या इंस्पिरेशन मिली। जी तो लिसनर्स, वक्त हुआ चलता है एक अदद कमर्शियल ब्रेक का। सो चलिए चलते हैं कमर्शियल ब्रेक की जानिब, आपसे मुलाकात होगी ब्रेक के उस पार।
1: ठहरिए जरा, ये कमर्शियल तो सुन ले।
2: ओए, खुशियां मनाओ, पंगड़े पाओ, पंगड़े पाओ, पंगड़े पाओ, पंगड़े पाओ।
1: आज तो बहुत खुश लग रहे हैं, खैर तो है।
2: मेरी बीवी का वीजा हो गया जी।
1: ओहो, मुबारकबाद, बहुत जल्दी आ गया।
2: सारी नसीब दी गल है, मैं लोकल वीजा मायरीन दी मदद लई सी जी।
1: उनका नाम ही बता दे, हमें भी कभी जरूरत पड़ सकती है।
2: AMH सॉलिसिटर्स, होर कौन? ओ वधिया ने, दोस्ताना माहौल, तेज ते जल्दी काम कर दे रहे, सोने ते सुहागा ए, क्यों हर तरह दा वीजा एक्सटेंशंस, इनडेफिनेट लीव टू रिमेन और सिटीजनशिप एप्लीकेशंस भी कर देने।
1: चलें, उनका पता भी बता दें, आपको तो जुबानी याद होगा।
2: हाँ जी, क्यों नहीं, नॉटिंगम रोड, न्यू बेसफोर्ड, नॉटिंगम।
1: जबरदस्त, मैं उनसे राब्ता करूंगी अपनी फैमिली के वीजा के लिए। नंबर क्या है?
2: लो जी, ओ भी जुबानी याद है, 6713677 प्योर जिम दी बिल्डिंग विच ने मुफ्ता मशवरा लो जी
3: AMH Solicitors, Immigration Lawyers at Sovereign House, 184 Nottingham Road, New Baysford, Nottingham NG7 7BA. Large free car park available or call them on 0115 671 3677.